0: right, dear. Again, assalamu alaikum and summer morning mein aapko welcome. Good morning to all of you. Umeed hai ki bhai aap log bilkul theek thaak honge, khush baash honge, maze mein honge aur sab kuch ekdam se set chal raha hoga. Aapki zindagiyon ka aaj subah ka aagaaz bahut acche se ho gaya hoga. और खूबसूरत सी ये सभा, आप सब लोगों को मुबारक. इसके साथ ही भाई मतलब बहुत ही मतलब जो ना कल बड़े बड़े वाकयात हुए अल्हम्दुलिल्लाह, तो आप सब लोगों को बहुत बहुत मुबारक हो. दुनिया में माशाल्लाह माशाल्लाह लग ही रहा है और इंशाल्लाह ताला हो भी यही कि अम कायम हो गया है अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह. तो हम सब लोगों को ही बहुत ज़्यादा मुबारक, क्योंकि बहुत अरसा एक टेंशन में गुजरा है हर बंदे का. कहीं ना कहीं मतलब दिल में ख्याल थे कुछ, तो अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह अब हम इस फेस में आ गए कि अल्लाह का शुक्र है कि सब सेट है और आगे भी उम्मीद है कि सब कुछ इंशाल्लाह ताला बिल्कुल मुकम्मल तौर पे दुनिया में अमन कायम हो जाए. हर जगह पे रहने वाले जो लोग हैं वो अमन के साथ, इत्तेहाद के साथ, खुशियों के साथ अपनी ज़िंदगी को बसर कर सकें इंशाल्लाह ताला. और आज जो है ना वो है भाई हमारा मतलब जो अब कल से मुहर्रम शुरू हो रहा है और आज रात से बल्कि कह सकते हैं कि आप मुहर्रम शुरू हो जाएगा. और मुहर्रम के हवाले से ना मैंने एक तहरीर देखी तो मैंने सोचा कि आज आपसे वो ही शेयर करते हैं. तो ज़्यादातर लोग हम लोगों में से यही समझते हैं कि मुहर्रम जो है इस्लामी कैलेंडर का एक नया साल के तौर पर हम आगाज़ करते हैं इस महीने का. लेकिन इससे हट कर अगर देखा जाए इस्लामी कैलेंडर के ये सबसे बाबरकत और अजमत वाले महीनों में से भी एक है. मुहर्रम का लफ्ज़ अरबी लफ्ज़ अल मुहर्रम से निकला है, जिसका मतलब होता है हुरमत वाला या फिर मुकद्दस महीना. और ये वही जड़ है जो हे रे मीम, जिसमें अल्फाज जो है ना हरम, हुरमत, मस्जिदुल हराम और एहराम बनते हैं. मुहर्रम सिर्फ इसलिए मुकद्दस नहीं है कि मुसलमानों ने इसे अहम करार दिया है या ये साल का पहला महीना कहलाता है हमारा, बल्कि इसलिए कि अल्लाह ताला ने ख़ुद इसे मुकद्दस महीनों में शामिल किया है. अल्लाह ताला ने 12 महीनों में से सिर्फ 4 महीनों को ख़ास हुरमत अता फरमाई है, जिसमें ज़ुल्क़द, ज़ुल्हज, मुहर्रम, रजब और आपका रमज़ान आ जाता है. ये थोड़ा सा तरतीब गलत हो गई मुझे लग रहा है, रमज़ान है इसमें लाजमी. और कुरान करीम में इरशाद बारी ताला है कि बेशक महीनों की गिनती अल्लाह के नज़दीक 12 है, जिनमें 4 हुरमत वाले हैं. ठीक है, अच्छा, मुहर्रम इस्लामी साल का पहला महीना है और इसका आगाज हमें अल्लाह की तरफ रुजू, तौबा, मुहासबे नफ्स और नेक अमाल की याद दिलाता है. और यूजुअली हम लोग आजकल जो है वो जनवरी में सेलिब्रेट कर रहे होते हैं अपना न्यू ईयर, लेकिन अगर इस्लामी लिहाज से देखा जाए तो हमारा साल का आगाज जो है वो अब होने वाला है. और ये जो एक तरबियत हमें दी गई है उसमें यह है कि हम अपने साल का आगाज़ वो नहीं कि फायरवर्क से करें और दीगर चीज़ों से, बल्कि हमें अपने साल का आगाज़ दुआ के साथ, इबादत के साथ करना चाहिए. और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि रमज़ान के बाद सबसे अफजल रोज़े अल्लाह के महीने मुहर्रम के रोज़े हैं. इसीलिए अहले इल्म इस महीने में नफली इबादत, रोज़ा, ज़िक्र, अज़कार और सदक़ात की कसरत की तरगीब देते हैं. अच्छा, मुहर्रम की जो तारीखें हैं वो सारी ही मतलब जितने दिन हैं उन सब लोगों को, क्योंकि सब लोगों को कह रही हूँ, सब तारीखों की अहमियत है, लेकिन जो शुरू के 10 दिन होते हैं इनकी ख़ास अहमियत है. और ये मुबारक दिन हैं और इसमें बहुत सी रिवायात हमें मिलती हैं, ख़ासतौर पे 10 मुहर्रम के हवाले से, जिसमें सबसे मारूफ और मुस्तनद जो वाक़िया है वो है हज़रत मूसा अलैहिस्सलाम और बनी इसराइल की निजात का दिन. अल्लाह ताला ने इसी दिन हज़रत मूसा अलैहिस्सलाम और उनकी कौम को फिरौन की जुल्म से निजात अता फरमाई थी और समंदर में उनके लिए रास्ता पैदा किया था, जो कि बहुत ही बड़ा मौजज़ा है जिस पे अभी भी अकल दंग रह जाती है. जब आगे समंदर और पीछे फिरौन का लश्कर था तो हज़रत मूसा अलैहिस्सलाम ने फरमाया, हरगिज़ नहीं, बेशक मेरा रब मेरे साथ है और वो ज़रूर मेरी रहनुमाई फरमाएगा. इस वाक़े से हमें यकीन, सब्र और अल्लाह पर मुकम्मल भरोसे का दर्स मिलता है. अच्छा, इसके अलावा और रिवायात जो हैं उनमें हमें ये भी पता चलता है कि यही वो दिन है जब हज़रत आदम अलैहिस्सलाम की तौबा कबूल हुई थी, यही वो दिन है जब हज़रत नूह अलैहिस्सलाम, जो तूफ़ान आया था उनकी कौम के ऊपर, उसके बाद उनकी कश्ती जूदी पहाड़ पर ठहरी थी जाके, और हज़रत इब्राहीम अलैहिस्सलाम को इसी दिन आग से निजात दी गई थी. मतलब यही वो दिन था जो इतना मतलब एक बड़ा वाकया हुआ था कि आग को अल्लाह ताला ने हज़रत इब्राहीम अलैहिस्सलाम के लिए ठंडा कर दिया था. फिर यही वो दिन है जब हज़रत यूसुफ़ अलैहिस्सलाम को कैद से रिहाई मिली, और यही वो दिन है जब हज़रत अय्यूब अलैहिस्सलाम को बीमारी से शिफा अता हुई. तो ये उनकी जो रिवायात हैं मुख्तलिफ दर्जों की हैं, लेकिन ये बात वाज़े है कि अल्लाह ताला ने ये जो 10 मुहर्रम है इसको एक ख़ास रहमत, निजात और इनामात کے طور پہ رکھا ہے اور اس دن بہت ہی عظیم عظیم واقعات ہونے ہیں اور میں نے یہ بھی سنا ہے کہ قیامت کا جو دن ہے وہ بھی یہی ہوگا, اسی دن مطلب جو ہے قیامت بھی آئے گی. اور جب نبی کریم صلی اللہ علیہ وسلم مدینہ تشریف لائے تو آپ صلی اللہ علیہ وسلم نے دیکھا اس وقت کے جوئش جو تھے وہ عاشورہ کا روزہ رکھتے تھے, تو انہوں نے ان کو بتایا گیا کہ وہ دن ہے جب حضرت موسیٰ علیہ السلام کو اللہ تعالیٰ نے نجات عطا فرمائی تھی. تو اس پہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ ہم موسیٰ علیہ السلام کے زیادہ حقدار ہیں, چنانچہ آپ صلی اللہ علیہ وسلم نے بھی عاشورہ کا روزہ رکھا اور مسلمانوں کو بھی اس کی ترغیب دی. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے امید ہے کہ عاشورہ کا روزہ گزشتہ ایک سال کے گناہوں کا کفارہ بن جائے گا. مزید یہ کہ آپ صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا کہ اگر صرف 10 تاریخ کا روزہ رکھا جاتا ہے تو ہم آئندہ سال سے 9 محرم کا روزہ بھی رکھیں گے تاکہ مسلمانوں کا ایک الگ عبادت کا طریقہ نمایاں ہو سکے. تو 9 اور 10 یا پھر 10 اور 11 کے روزے رکھنے چاہیے, ساتھ ہی نمازوں کی پابندی, قرآن کریم کی تلاوت, کثرت سے دعا اور استغفار اور صدقہ خیرات, والدین اور رشتہ داروں کے حقوق ادا کرنا, ضرورت مندوں کی مدد کرنا, تہجد نوافل کا اہتمام کریں اور نئے اسلامی سال کے لیے نیک مقاصد اپنے طے کریں. محرم ہمیں یاد دلاتا ہے کہ اللہ تعالیٰ کی مدد ہمیشہ اپنے بندوں کے ساتھ ہوتی ہے. حضرت موسیٰ علیہ السلام کی نجات ہمیں نظر آتی ہے, انبیاء کرام پہ ہونے والے جو اللہ تعالیٰ کے خاص انعامات ہیں ان میں ہمیں عاشورہ کی جو فضیلت ہے سب امید, صبر, شکر, توکل کا درس دیتے ہیں. تو انشاءاللہ تعالیٰ اب کل سے شروع ہونے والا ہے تو نئے اسلامی سال کا آغاز اس عہد کے ساتھ کریں کہ ہم اپنے رب سے اپنے تعلق کو مضبوط کریں گے, عبادات میں اضافہ کریں گے اور اپنی زندگی کو انشاءاللہ قرآن و سنت کے مطابق گزارنے کی کوشش کریں گے. آپ سب لوگوں کو محرم جو آنے والا ہے کل سے نیا سال اسلامی بہت بہت مبارک ہو. انشاءاللہ تعالیٰ امید ہے جیسے ابھی ماشاءاللہ سے کل مطلب کافی اچھا واقعہ ہو چکا ہے, اللہ تعالیٰ پوری امت مسلمہ کے لیے اور پوری انسانیت کے لیے انشاءاللہ تعالیٰ امن, برکت, خیر اور ہدایت کا سائل بنائے اور آئندہ کوئی کسی قسم کا مسئلہ نہ پیدا ہو انشاءاللہ تعالیٰ, آمین. اور سب مسلمانوں کے اوپر اللہ تعالیٰ خصوصی رحم کرے انشاءاللہ تعالیٰ. تو خیر یہ تھا میرے پاس اور اب کل سے اسٹارٹ ہو رہا ہے, میں نے کہا میں یاد بھی دلاتی چلوں آپ لوگوں کو کہ اسٹارٹ ہونے والا ہے, خود بھی ایک طرح کا ایک ریمائنڈر مل جاتا ہے کہ روزے رکھنے ہیں, کوشش کرنی ہے. ہم اپنے طور پہ نا کوشش کر سکتے ہیں. میں روز یہ سوچتی ہوں کہ ہاں ایک دن پہلے ہم یہ سوچ کے جیسے سوتے ہیں کہ انشاءاللہ تعالیٰ کل کا دن بہتر بنائیں گے, اتنا ہوتا نہیں ہے. جو سچی بات ہے وہ نہیں ہو پاتا. آپ اتنی زندگی کی مصروفیات میں لگے ہوئے ہیں, اتنی چیزیں ہوتی ہیں آپ کے ساتھ کہ نہیں موقع مل رہا ہوتا اس طرح سے. کچھ نہ کچھ ہوتا ہے, کوئی نہ کوئی چیز ایسی ہوتی ہے, آپ کا دماغ بھٹکا رہتا ہے. لیکن پھر بھی اصل جو چیز ہے وہ یہ ہے کہ ہم کوشش کرتے ہیں کہ نہیں کرتے, تو کوشش ہمیں ضرور کرنی چاہیے. ٹھیک ہے, چلیں جی اس کے ساتھ ہی ہم بڑھتے ہیں اذکار کی جانب.
1: ایک پرسکون اور خاموش صبح فجر کی روشنی سے شروع ہوتی ہے. انہی پاکیزہ لمحوں میں دعائیں قبول ہوتی ہیں, برکتوں کا نزول ہوتا ہے اور اللہ کی رحمتیں ان کی طرف متوجہ ہوتی ہیں جو اسے یاد رکھتے ہیں. ارشاد خداوندی ہے, وَذْكُرْ اسْمَ رَبِّكَ بُكْرَةً وَأَصِيلًا, اور صبح و شام اپنے پروردگار کے نام کا ذکر کیا کرو. اور اب سماعت فرمائیے صبح کے اذکار FM 107 پر.

0: وبركاته.
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
0: بہت دور سے آواز آ رہی ہے, تھوڑا قریب آ جائیے میرے.
1: کیسے ہیں آپ سر, ٹھیک ہیں؟
0: میں ٹھیک ہوں بالکل. کون ہے ہمارے ساتھ؟
1: میرا نام محمد فہد ہے.
0: محمد فہد,
1: ہاں جی.
0: اہلا وسہلا فہد بھائی, کیا خبریں ہیں؟ سب خیریت ہے؟ اور کیا پہلی بار بات ہو رہی ہے فہد بھائی آپ سے؟
1: جی پہلی بار بات ہو رہی ہے.
0: اچھا کیا بات ہے بھائی. اور میں دیکھ رہا ہوں کہ آپ موبائل سے کال نہیں کر رہے ہیں, شاید لینڈ لائن نمبر ہے یہ. تو گھر پہ بیٹھ کے اس وقت پروگرام سماعت فرما رہے ہیں آپ؟
1: ہاں موبائل میں سماعت فرما رہے ہیں.
0: اچھا کیا بات ہے بھائی. تو آج ڈیوٹی نہیں تھی یا پھر ایوننگ ٹائمنگ ہے فہد بھائی؟
1: ڈیوٹی ہے, ایک بجے سے آئے تو ابھی فری بیٹھے تھے. تو
0: ہاں تو پروگرام سنتے ہیں آپ؟ سن اینڈ ساؤنڈ سنتے ہیں؟
1: ہاں
0: برابر سنتے ہیں.
1: آدھا آدھا
0: ہیں,
1: پورا نہیں سنتے آدھا سنتے ہیں.
0: پورا نہیں سنتے آدھا سنتے ہیں, تو چلیے یار یہ بھی اچھی بات ہے فہد بھائی, آدھا ہی سنتے ہیں, کسی طرح پورا بھی سننا شروع کیجیے. اوکے تو فہد بھائی, آج کا ہمارا جو مدعا ہے, جو موضوع ہے جس پہ ہم چرچا کریں گے اور بات کرنے والے ہیں, وہ ہے صاحب کپڑے لتے. ٹھیک ہے, تو آپ کا کیا کہنا ہے, ٹریڈیشنل کپڑے یا پھر ماڈرن فیشن, کس پہ زیادہ بلیو کرتے ہیں اور کون سے اٹائر میں زیادہ تر آپ دیکھتے ہیں یا رہتے ہیں؟
1: جن کو جو پسند ہو ان کے حساب سے اچھا ہی رہتا ہے.
0: جن کو جو پسند ہو, مجبوری بھی تو کوئی چیز ہوتی ہے. اب جیسے میں اس وقت اگر گھر کے کپڑوں میں یہاں آ جاؤں اسٹوڈیو میں تو مجھے تو مار مار کے بھگا دیا جائے گا, اب پھر کیا کریں. ویسے میں بتاؤں حقیقت تو مجھے سبھی لوگ شاید جانتے بھی ہیں, دیکھا بھی ہے جس نے بھی, تو میں تو ایسے ہی اپنے نارمل بھیا اپنے فلپ فلاپ میں, چپلوں میں, کرتے پیجامے میں آپ کو کہیں بھی ٹہلتا مل جاؤں گا. کپڑے صاف ہوں گے نہیں ہوں گے,
1: وہ خود ہی ایک نمبر ہے. کرتا پاجامہ اور چپل تو سب سے
0: بیسٹ. یہ تو جواب ہی نہیں ہے ان کپڑوں کا یار. ویسے آپ زیادہ تر کیا پہننا پسند کرتے ہیں کیجولز میں بھی؟ یوزولی لوز فٹ میں رہتے ہیں,
1: نارمل جینز نہیں تو لوور ٹی شرٹ.
0: اچھا چلیے ٹھیک ہے, یہ تو اچھی بات ہے. اور کچھ ماڈرن فیشن کی طرف بھی آپ کا رجحان ہے آج کل؟ جتنے پھٹے ہوئے ہوں کپڑے اتنے ہی زیادہ فیشنیبل کہلا رہے ہیں, تو ایسا بھی کچھ ہے؟ یا جتنے لوز ہوں, بلون پجامے اور تندور پجامے اور ٹیمپو پجامے اور تمبو پجامے, آج کل تو کیا کیا چل رہے, تو ایسا کچھ اس پہ یقین بالکل نہیں؟
1: بالکل.
0: چلیے صاحب تو ٹریڈیشن کی طرف ہی زیادہ بلال بھائی کا رجحان ہے, یہ بھی اچھی بات ہے. اور کچھ شیئر کرنا چاہتے ہیں بلال بھائی؟
1: نہیں بس آج تین قدم کھیلنے کے لیے.
0: تو آپ تو کہہ رہے ہیں پروگرام میں آدھا سنتا ہوں, تو آدھا دوسرے بھاگ والا سنتے ہیں کیا؟ جس حساب سے ٹائم مل جائے تو تین کا دم تو ہم ابھی بلال بھائی ایٹ لیسٹ اذان نماز کے بعد شروع کرتے ہیں. ان شاء اللہ تشریف لائیے تو کھیلیں گے آپ کے ساتھ
1: 12 بجے کے بعد ہوتا ہے.
0: ہاں 12 بجے کے بعد یا تھوڑا پہلے بھی. اور آپ اگر چاہیں تو مجھے میسج کر دیے گا تو میں کال بیک کر لوں گا آپ کو, نمبر ایسے یاد نہیں رہے گا مجھے, مگر میسج کریں گے اور ٹائم ہے میرے پاس تو ضرور کر لوں گا کال. ٹھیک ہے, اوکے اوکے فہد بھائی, تھینک یو سو مچ, تھینک یو سو مچ. تو بھائی یہ تھے فہد بھائی جو کہہ رہے ہیں کہ بالکل ہمیں بھروسہ نہیں ہے آج کل کے ماڈرن فیشن کے کپڑوں کے اوپر. تو خواتین و حضرات, بچوں, بزرگوں, دوستوں, آج بات ہو رہی ہے ماڈرن فیشن ورسز جو ہمارا پرانا بھیا چلن چلا آ رہا ہے, جو ٹریڈیشن کپڑے ہیں, یا کون سے ایسے نئے شوق ہیں کپڑوں کے متعلق آپ پسند کر رہے ہیں یا آپ کو پسند نہیں بھی ہیں, آپ اپنی بالکل اپنی رائے رکھ سکتے ہیں, اپنے بارے میں بتا سکتے ہیں اور ہم سے شیئر کر سکتے ہیں. نمبر ہے 666-22-107 میسج کے لیے, اور کال کرنے کے لیے نمبر ہے
2: 443-443-443.
0: وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. الحمد للہ میں بالکل ٹھیک ہوں. رمیش بابو ہمارے ساتھ جڑ گئے ہیں آل دا وے. کیسے ہیں رمیش بھائی, سب خیریت ہے؟
2: الحمدللہ
0: سب بڑھیا ہے. کیا بات ہے یار, بہار میں تو ویسے بھی کپڑے بڑے ہی شاندار پہنے جاتے ہیں, چاہے
2: آپ مجھے بہار کی لے کے جاتے ہیں, پڑوسی کو بہار بھیج دیتے ہیں.
0: یار دیکھیے رمیش بھائی, آپ سے جتنا مزہ آتا ہے نا مجھے بات کرنے میں, छेड़खानी के साथ दूसरों से हिम्मत कम होती है ना जरा, असल में समझ रहे हैं आप? नहीं समझ रहे हैं बात को। कैसे हैं रमेश भाई ये बताइए, कैसी हुई अभी तक की सुबह और कैसा गुजरा अभी तक का आधा दिन कह सकते हैं? सब खैर है इंशाल्लाह। चलिए अल्हम्दुलिल्लाह, आधा निकल गया, आधा दिन बाकी है। यही कोशिश रहती है कि एक साथ मिलके ऐसी कोई बातचीत हो जाए और ऐसा थोड़ा वक्त गुजर जाए जो अगला आधा दिन है भाई वो फ्रेश हो जाए हमारे लिए और खैर आफियत हो। तो रमेश बाबू आज बातचीत हो रही है कपड़ों लत्तों के हवाले से, तो ट्रेडिशनल कपड़े या मॉडर्न फैशन क्या पसंद करते हैं?
2: ट्रेडिशनल कपड़े जो सिंपल हो, जो शरीर पे अच्छा लगता है, सिंपल तो बहुत अच्छे। लेकिन आज कल
0: यार देखिए ये एक पॉइंट है, ये यहाँ गहरा गहरी बात कर दी आपने, शरीर पे अच्छा लगता है ये तो मसला ही दूसरा हो गया। आजकल की जो जनरेशन है वो तो सोच ही नहीं रही शरीर पे अच्छा क्या लग रहा क्या नहीं लग रहा, वो तो कह रहे हैं फैशन है। पैंट को ऊपर पहने हुए शर्ट को नीचे,
2: जी एक बिट्टा नीचे पैर से ऊपर पैंट है और शर्ट जो है।
0: अरे मैंने तो अभी कुछ मॉडल वगैरह को देखा भाई, वो पैंट ऊपर पहने हुए हैं और शर्ट जो है नीचे पहने हुए, इस तरीके का कपड़ा उन्होंने जो है।
2: नहीं नहीं है?
0: नहीं नहीं अच्छा फिर
2: कपड़ा,
0: हाँ सिंपल कपड़ा,
2: जी सिंपल कपड़ा एकदम बिल्कुल जी, जो शरीर को अच्छा लगे, प्लेन शर्ट हो गया अच्छा। अभी ये डिजाइन वाला जो भी है ये अभी नए लड़के लोग भाई ये तो यूज ही कर रहे हैं वो लोग, बट हम लोगों के लिए सिंपल ही बेटर है।
0: अच्छा सिंपल ही बेटर है। नहीं तो कभी कोई ऐसी ख्वाहिश भी नहीं हुई देखकर किसी को ये घुटने से फटी हुई जो जीन्स है किसी तरीके से मैं अपने घुटने को सांस लेने दूं और मैं भी ये पहन लूं, ऐसा कुछ कभी ख्वाहिश
2: हुआ ना सर?
0: हुआ
2: दिल हुआ जहाँ से फटा था ना उसको और काट के निकालने का दिल करता है।
0: अच्छा
2: सर हमारे यहाँ ना एक थानेदार थे हमारे थाने पे गांव पे,
0: ओके
2: वो बड़े मशहूर थे गोंडा के थे जयसराज यादव करके।
0: अच्छा
2: वो सर इतना उनका खौफ हो गया था वो एरिया में कि जो जैसे शर्ट जो फुल शर्ट जो पहना हुआ है तो बटन नहीं बंद करके जो फोल्ड करके रखते थे ना हाथ में, तो वो क्या करते थे वो पकड़ते थे उसको ना, तो वहां से उसकी वो जो हाथ से जो कपड़ा उतना
0: था
2: ना उसको कटवा देते थे।
0: ओ हो
2: वो कपड़ा काट के निकलवा देते थे, बोलते थे कि ये इसको किस लिए पहना है क्यों ऐसा कर रहा है, जब फुल शर्ट है तो उसको बटन लगाओ।
0: ओ हो ऊपर का बटन बिल्कुल बंद और कफ जो आस्तीन है वो बिल्कुल सही, मैं समझ गया बिल्कुल, ताकि वहां पर बच्चों को सही समझ जो है वो भी सिखाने में अपना किरदार अदा कर सके। मैं समझ गया होते हैं बुजुर्ग कुछ ऐसे,
2: जी वो कालर पे था कुछ पहले चला था कालर उठा करके लोग चलते थे।
0: हाँ बिल्कुल बिल्कुल, अज्जू भाई को देखने के बाद अजहरुद्दीन साहब को देखने के बाद कॉलर नीचे होता ही नहीं था लड़कों का भाई,
2: अजहरुद्दीन हो गए।
0: हाँ बिल्कुल,
2: और आपके ये अनिल कपूर जी,
0: अनिल कपूर ओ झक्कास
2: पिक्चर थे।
0: हाँ बिल्कुल भाई, हाँ बिल्कुल सही बिल्कुल सही, ये एक ट्रेंड चला था तो वो कॉलर नीचे ही नहीं होते थे भाई। और पहले तो माजरत के साथ जब पहले हम ऊपर करा करते थे तो हमारे बड़े दादा वगैरह कहते थे ये क्या टपोरी या
2: टपोरी
0: वो एक और होता है क्या क्या कहते हैं उसको, मवाली
2: बोलते थे,
0: मवाली हाँ ये क्या तरीका है कॉलर नीचे करो है किसी लिए। तो भाई ये अब देखिए आप वो चीजें फैशन में आ गई, बड़े बड़े जो कहना चाहिए कंपनीज हैं जो कपड़ों के हवाले से अगर मैं बात करूं तो वो कॉलर शॉर्ट कॉलर ही बना दिया भाई, जो वो आप खड़ा ही रखना है उसको
2: नहीं,
0: ट्रेडिशन ट्रेडिशन जो चीजें उल्टी हैं वो पुल्टी हैं और जो पुल्टी हैं वो सुल्टी हैं भाई, अभी तक तो यही सामने आया। बट रमेश बाबू जो है कैजुअल में या कहना चाहिए फॉर्मल में नॉर्मल कपड़े ही पहनना पसंद करते हैं, नॉर्मल से मेरा मतलब जो पुराने हमारे
2: तरीके से,
0: ओके
2: ऑफिशियल टाइप।
0: अच्छा शलवार कमीज कुर्ते पजामे में भी यकीन रखते हैं
2: जी? ये तो मान लीजिए सलवार कमीज जो है ये तो मैं इंडिया उंडिया में अपने मुल्क में ही जो जहाँ का कल्चर है वहाँ ही अच्छा लगता है ये।
0: अच्छा
2: जी बाकी तो खैर मान लीजिए अपनी अपनी च्वाइस है, लोग यहाँ भी पहनते हैं कुर्ता पैजामा, और मान लीजिए अब हम लोग हैं सर तो हम तो ला करके फिर वापस लेके चले गए लेकिन पहने नहीं करते।
0: अच्छा जी चलिए साहब ये भी ठीक है, अपनी अपनी पसंद है अपना अपना नजरिया है, और सबसे पहली बात तो पसंद की है यार, जब खुद पसंद नहीं आ रहा, आजकल का ट्रेंड क्या है कि दूसरे को पसंद आना चाहिए मुझे आ रहा हो नहीं आ रहा हो, ये एक बहुत बड़ी टेंशन है भाई लाइफ की, मुझे अच्छा लग रहा है नहीं लग रहा डजंट मैटर, दूसरे को अच्छा लगना चाहिए पहले ये चॉइस हो गई है भाई, पहले ही चॉइस हो गई। एनी हाउ रमेश बाबू बहुत बहुत शुक्रिया, और तीन के दम में इंतजार रहेगा आपका, ठीक है?
2: बिल्कुल सर, बिल्कुल सर।
0: ओके, थैंक यू।